0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش پاک۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کی دلچسپ اور کارآمد جملے سیکھیں گے۔ جب آپ جاپان آئیں تو انہیں استعمال کرتے ہوئے اپنے قیام کو دلچسپ بنا سکتے ہیں۔ پروگرام میں آپ جاپان کی ثقافت اور سیاحتی مقامات کے بارے میں بھی جانیں گے۔
0: آج کا 15th سبق ٹیکسی ڈرائیور کو منزل کے بارے میں بتانے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم جاپان کی ٹیکسیوں کے بارے میں بتائیں گے۔
1: چین سے تعلق رکھنے والی فوٹوگرافر میاں گرم چشموں کی فوٹوگرافی کے لیے ناگانو پریفیکچر گئی ہے۔ وہ جگوک دانیان کوئن پارک جانے کے لیے ٹیکسی میں سوار ہوئی ہے۔ یہ ایک مشہور گرم چشمہ مقام ہے جہاں سردیوں میں جنگلی بندر گرم چشمے کے غسل سے لطف اندوز ہوتے ہیں۔
0: تو آئیے سبق نمبر 15 کا مکالمہ سنتے ہیں۔
2: دوچرا مدے
3: سر نو اونسین مدے اونگائی شیماس۔
2: はい、わかりました。こちらは初めてですか？
3: はい、初めてです。猿の写真を撮りに行きます。
2: そうですか。今日は寒いから猿がたくさん温泉に入ってますよ。
0: अब हम इस मकाल में की वजाहत करते हैं।
1: टैक्सी ड्राइवर पूछता है,
2: どちらまで？
0: कहां जाएंगी?
1: मियां वो जगह बताती है जहां उसने जाना है।
3: سر نو اونسین مدے اونگائی شیماس۔
0: بندروں کے گرم چشمے تک چلیے۔
1: ڈرائیور کہتا ہے,
2: ہائی واکاریماشتا۔
0: جی سمجھ گیا۔
2: کوچیرا ہاجیمیتے دیس کا؟
0: یہاں پہلی بار آئی ہیں۔
1: میاں جواب دیتی ہے,
3: ہائی ہاجیمیتے دیس۔
0: جی پہلی بار آئی ہوں۔
3: سر نو شاشین او توری نی کیماس۔
0: بندروں کی تصویریں کھینچنے جا رہی ہوں۔
1: ڈرائیور کہتا ہے,
2: سو دیس کا۔
0: اچھا۔
2: کیو وا ساموئی کارا سارو گا تاکسان اونسین نی ہائیتے ماسو یو۔
0: آج سردی ہے اس لیے گرم چشمے میں بہت سے بندر ہوں گے۔
1: گرم چشمے میں غسل کرنے والے بندروں کا سائنسی نام جاپانیز مکاکس ہے, تاہم عام طور پر انہیں برفانی بندر کہا جاتا ہے۔
0: یہ پارک پہاڑوں کے کافی اندر واقع ہے۔ وہاں تک جانے کے لیے بس یا ٹیکسی سے اترنے کے بعد پیدل آدھے گھنٹے کی مسافت ہے۔ برف جمے پہاڑی راستوں پر سفر نہایت دشوار ہے, لیکن کئی غیر ملکی سیاح ہمت کر کے وہاں جاتے ہیں۔ آئیے اب آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
3: 猿の温泉までお願いします。
2: はい、わかりました。こちらは初めてですか？
3: はい、初めてです。猿の写真を撮りに行きます。
2: そうですか。今日は寒いから猿がたくさん温泉に入ってますよ。
1: آج کے سبق کا کلیدی جملہ ہے, بندروں کے گرم چشمے تک چلیے۔
3: سر نو اونسین مدے اونگائی شیماس۔
1: اگر آپ اسے یاد کر لیں تو اس کی مدد سے آپ کسی ٹیکسی ڈرائیور کو اپنی منزل کے بارے میں بتا سکتے ہیں۔
0: سارو نو اونسین کے معنی ہے بندروں کا گرم چشمہ۔ اس میں سارو یعنی بندر اور اونسین یعنی گرم چشمہ کے درمیان دو اسموں کو جوڑنے والا حرف جار نو لگایا گیا ہے۔ اس طریقے سے پہلا اسم دوسرے اسم کی تشریح کرتا ہے۔ مادے کے معنی ہے تک, اور اونگائی شیماس کسی چیز کی درخواست کرنے کے لیے استعمال ہوتا ہے۔ اب آج کا نقطہ, ٹیکسی ڈرائیور کو کہیں چلنے کا کہنے کے لیے منزل یعنی اس جگہ کے نام کے بعد مادے اور اس کے بعد اونگائی شیماس لگائیں۔
1: اور اب وقت ہوا ہے مشق کا, تو سامعین سنیے اور دہرائیے۔
4: اونگائی شیماس سارو نو اونسین مدے اونگائی شیماس سارو نو اونسین مدے اونگائی شیماس۔
1: جی سامعین, یقیناً آپ نے جملوں کو عمدگی سے دہرا لیا ہوگا۔
0: اب ایک ٹیکسی ڈرائیور اور مسافر کے درمیان ایک مختصر مکالمہ سنیے۔
5: دوچرا مدے دس کا؟
6: کوکو مدے اونگائی شیماس۔
0: اور اب اس مکالمے کی تشریح۔
5: دوچرا مدے دس کا؟
1: کہاں جائیں گے؟
0: دوچرا مدے میں دو چیرا ایک سوالیہ لفظ ہے جو دو کو یعنی کہاں کی شائستہ شکل ہے۔
1: مسافر جواب دیتا ہے,
6: کوکو مادے اونگائی شیماس,
1: ہوائی اڈے تک چلیے۔
0: کوکو کے معنی ہے ہوائی اڈا۔ کوکو میں کو اور کو دونوں حصوں کا تلفظ لمبا ہے۔
1: تو سامعین سنیے اور دہرائیے۔
4: کوکو کوکو مادے اونگائی شیماس۔
0: چلیے اب ایک اور مقام کے نام کے ساتھ مشق کرتے ہیں۔ آپ ٹوکیو اسکائی ٹری جانے کے لیے ٹیکسی میں بیٹھتے ہیں۔ वहां जाने के लिए आप टैक्सी ड्राइवर से क्या कहेंगे? टोक्यो स्काई ट्री का जापानी तलफ्फुज है
4: टोक्यो स्काई ट्री, टोक्यो स्काई ट्री।
0: तो सामीन कोशिश करें,
3: टोक्यो स्काई ट्री मादे ओनेगाईशिमासु, टोक्यो स्काई ट्री मादे ओनेगाईशिमासु।
1: बाद सूरतों में हम मंजिल का नाम लिखा हुआ कागज या नक्शा टैक्सी ड्राइवर को दिखाते हैं।
0: जी बिल्कुल। सामीन फर्ज करें आप नक्शे पर एक जगह उंगली रखकर टैक्सी ड्राइवर को दिखाते हुए उससे कहना चाहते हैं कि इस होटल तक चलें, तो ये बात कैसे कहेंगे? वैसे इस होटल की जापानी है
4: कोनो होटेल, कोनो होटेल।
0: तो कोशिश करें
5: कोनो होटेल मादे ओनेगाईशिमासु, कोनो होटेल मादे ओनेगाईशिमासु।
1: मुझे यकीन है कि अब आप किसी भी टैक्सी ड्राइवर को मतलूबा मकाम तक जाने का कह सकते हैं।
0: अब वक्त हुआ है इस्तेमाल की मश्क का। ये आज के मकालमे के इंतहाई कारामद जुमले ओनेगाईशिमासु की मश्क है।
1: दूसरे सबक में आपने सीखा था कि कोई शख्स जो मुतवक्का तौर पर आपका ख्याल रखेगा उससे इब्तदाई गुफ्तगू में यूं कहा जाता है
4: योरोशिकु ओनेगाईशिमासु।
0: ओनेगाईशिमासु से पहले कोई इस्म लगाकर ये जुमला किसी भी किस्म की दरख्वास्त करने के लिए इस्तेमाल किया जा सकता है। मसलन होटल से चेकआउट के वक्त कहा जाएगा चेक आउट ओनेगाईशिमासु। रेस्तोरान में कॉफी मंगवाने के लिए भी ये इस्तेमाल हो सकता है। कॉफी की जापानी है
4: कोही, कोही।
0: चुनांचे आप वेटर से यूं कहेंगे कोही ओनेगाईशिमासु। रेस्तोरान में खाने पीने के बाद बिल की अदायगी के वक्त भी ये जुमला कारामद है। बिल को जापानी में कहते हैं
4: ओकाइके, ओकाइके।
0: तो बिल की अदायगी के वक्त अमले से कहा जाएगा ओकाइके ओनेगाईशिमासु।
1: तो सामीन सुनिए और दोहराइए
4: चेक आउट ओनेगाईशिमासु, कोही ओनेगाईशिमासु, ओकाइके ओनेगाईशिमासु।
0: अब आज का मकालमा एक बार फिर सुनिए। उस हिस्से पर खुसूसी ध्यान दें जिसमें मियां टैक्सी ड्राइवर को अपनी मंजिल के बारे में बताती है।
2: दोचिरा मादे?
3: सारु नो ओनसेन मादे ओनेगाईशिमासु।
2: हाई, वाकारिमाशिता। こちらは初めてですか？
3: はい、初めてです。猿の写真を撮りに行きます。
2: そうですか。今日は寒いから、猿がたくさん温泉に入ってますよ。
7: ハルさんの知恵袋。
1: अब हारू सान की ज़ंबील का कॉर्नर। आज का मौजू है जापान की टैक्सियां।
0: जापान की टैक्सियों में किराए की रकम मीटर पर जाहिर होती है, इसलिए ड्राइवर से किराया तय करने की जरूरत नहीं होती और जापान में टिप देने का रिवाज भी नहीं।
1: ये तो बहुत अच्छी मालूमात है। वैसे टैक्सी कहाँ से मिलती है?
0: हवाई अड्डे, स्टेशन, होटल या सियाहती मकामात पर आमतौर पर टैक्सी स्टैंड होता है। शहरी इलाकों में सड़क पर हाथ उठाकर भी टैक्सी रोकी जा सकती है और मुसाफिर को टैक्सी का दरवाजा खोलने की जरूरत नहीं, टैक्सी का पिछला दरवाजा ड्राइवर खोलता और बंद करता है।
1: अच्छा, तो टैक्सी खाली होने का कैसे पता चलता है?
0: टैक्सी खाली होने की सूरत में उसके डैशबोर्ड पर लगे हुए डिस्प्ले में बाहर से कांजी हरूफ में कूशा लिखा हुआ नजर आता है, जिसका मतलब है टैक्सी खाली होना।
1: ये कांजी हरूफ पहले से याद कर लिए जाएं तो टैक्सी लेने में काफी आसानी होगी ना?
0: जी बिल्कुल। वैसे रात के वक्त तो एक और आसानी भी है, छत पर लगी हुई लाइट रोशन होने का मतलब है टैक्सी खाली होना।
1: और यकीनन फोन के जरिए टैक्सी बुलवाना भी मुमकिन होगा।
0: जी बिल्कुल मुमकिन है, बल्कि अब तो टैक्सी बुलवाने के लिए अंग्रेजी के स्मार्टफोन ऐप भी दस्तियाब हैं। लेकिन कम गुंजान इलाकों में टैक्सियों की तादाद भी कम होती है, इसलिए वहाँ पहले से बुकिंग करवा लेना बेहतर होगा।
1: टैक्सी बासहूलत सवारी तो है, लेकिन शहरों में ट्रैफिक जाम के बायस इससे सफर में खासा वक्त सर्फ हो सकता है।
0: जी हाँ, आपने बिल्कुल दुरुस्त निशानदेही की। टैक्सी इस्तेमाल करने की सूरत में वक्त में गुंजाइश रखना बहुत अहम है। इसके अलावा ये जानना भी जरूरी है कि सफर का वक्त बढ़ने के साथ साथ टैक्सी का किराया भी बढ़ता जाएगा।